चमके डगमग डगमग नैया डोले रिम झिम बादल बरसे रामा हो गुन गुन गुन गुन भंवरे झूमे झर झर झर झर झरने झूमे छम छम पायल पायल